नौ गनो जगोया नहै जगोय शाबी लै शाबी ममै मको खंगे जगोय शाबी लै शाबी ममै मको खंगे मागी जगोयो।